0: பாகிஸ்தான் டொராண்டோ அவாஸ் த சஃபர் தில் சிதில் தா
1: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم آپ کے لیے چلیں گے برامپٹن ٹی وی اینڈ اپلائنسز 801 بووے ڈرائیو کمال کے آپ کو اپلائنسز وہاں پہ ملتے ہیں اور بہت ڈھونڈ کے اور آپ کے لیے بہترین پرائسز میں جدید لیٹسٹ ماڈلز کے آپ کو وہاں پہ برانڈ نیو آئٹمس ملتے ہیں 9054502828 رابطے کے نمبر ہے brampton appliances.com ان کی ویب سائٹ ہے اور سلطان رانا صاحب آج کے دن ہمارے ساتھ ہوا کرتے ہیں خوش آمدید کہیں گے سلطان صاحب السلام علیکم
2: تھینک یو ویری مچ جی وعلیکم السلام بٹی صاحب کیا حال چال
1: بالکل ٹھیک بہت شکریہ آپ کا اور اپلائنسز کے حوالے سے کہتے ہیں کہیں جو جدید ترین لیٹسٹ ماڈل کوئی بھی آتا ہے نا وہ آپ کو برامپٹن ٹی وی اپلائنسز سے مل جاتا ہے اور آپ بھی بڑی اس میں کوشش کرتے ہیں میں دیکھتا ہوں جتنے بھی ڈیلرز ہیں ان کے ساتھ بھی ڈائریکٹلی آپ کی انوالومنٹ رہتی ہے اور جو بھی لیٹسٹ ماڈل آتا ہے وہ آپ کے پاس فوراً پہنچ جاتا ہے تو میں چاہوں گا کہ ہم ٹیلی ویژن سے شروع کر لیں تھوڑا سا کہ اس وقت کیا سچویشن کس قسم کے ماڈل اویلیبل
2: بالکل آپ نے لیٹسٹ ماڈل کی بات کی ہے جی تو ٹیلی ویژن میں ہمارے پاس 100 inch تو 100 inch کا ٹی وی پہنچ گیا ہے
1: کیا بات
2: اور یہ سونی نے لانچ کیا ہے جی سونی بریویا ماڈل ہے گوگل فیچرز کے ساتھ 120 Hz میں ہے یہ کیونکہ گیمنگ موڈ ہے PS5 اس کے ساتھ اس کی ریزولیشن میچ کی گئی ہے یہ ٹاپ آف دا لائن بیسٹ سونی بریویا 3 لانچ کیا گیا ہے 100 inch اور اس کی $4500 پرائس رکھی تھی لیکن $2999 میں والیوم ریبیٹ ایکسٹرا ڈسکاؤنٹ کے ساتھ برمپٹن ٹی وی اینڈ اپلائنسز پہ ملے گا جی
1: کیا بات
2: ویری لمیٹڈ انوینٹری ہے فرسٹ کم فرسٹ سرو اور یہ $2999 میں 100 inch ٹی وی آپ کو فری ڈلیور ہوگا $2999 آپ 6 months میں پے کریں گے کوئی انٹرسٹ نہیں ہے فری ڈلیوری ہے جی اس کے لیے آپ کو وزٹ کرنا ہے بوویڈ اینڈ چنکوزی والی لوکیشن پہ 9054502828 پھر آ جاتے ہیں جی بگ سکرین میں 85 inch 85 inch سیمسنگ ہے منی ایل ای ڈی کے ساتھ لانچ کیا گیا ہے 2026 کا لیٹسٹ ماڈل ہے اور صرف 1199 میں برمپٹن ٹی وی اینڈ اپلائنسز پہ ملے گا $1800 ویسے اس کی پرائس ہے جی $1199 ڈسکاؤنٹڈ پرائس پہ فیکٹری سیلڈ برانڈ نیو ڈبے میں بند آپ کو ڈلیور ہوگا اور آپ $1199 سکس منتھ میں پے کر سکتے ہیں جی 75 inch اس کی $1099 پرائس تھی $1100 لیکن $799 میں برمپٹن ٹی وی اینڈ اپلائنس سے آپ کو 75 inch سیمسنگ ٹی وی بھی ملے گا 65 inch $599 میں اور 55 inch $399 میں اویلیبل ہے پک اپ کرنا ہے پک اپ کر لیں تب بھی 6 months میں ہی پے کریں گے ڈلیور کروانا ہے ڈلیور کروا لیں تب بھی 6 months میں ہی پے کریں گے 9054502828 ہمارا نمبر ہے جی brampton appliances.com ہماری ویب سائٹ ہے ضرور وزٹ کریں 9054502828
1: brampton appliances.com ان کی ویب سائٹ ہے اچھا اپلائنسز کے حوالے سے بتائیے گا کیا اسپیشل ڈیل چل رہی ہیں
2: جی ڈیفینیٹلی بھٹی صاحب ہمارے پاس اگر تو بنڈل پیکج لینا ہے $2000 تک کی سیونگ ہے فار ایگزامپل آپ فریج سٹوو ڈش واشر 3-piece کچن بنڈل لیتے ہیں اس میں آپ کو ملے گا جی 36 inch وائڈ فرینچ ڈور فریج ہے اسموتھ ٹاپ الیکٹرک سٹوو ہے ٹال ٹب کی ڈش واشر ہے صرف $2999 کا 3-piece کچن بنڈل ہے
1: جی
2: لیکن اگر کوئی کسٹمر ساتھ میں لانڈری بھی ایڈ کریں گے تو $1700 والی ٹاپ لوڈ واشر اینڈ ڈرائر اونلی $1099 میں پیئر واشر ڈرائر دونوں $1099 میں مل جائیں گے برمپٹن ٹی وی اینڈ اپلائنسز پہ فری ہوم ڈلیوری ہے اور 6 months میں آپ پے کریں گے کوئی انٹرسٹ نہیں ہے اسی طرح سنگل سنگل پیس بھی چاہیے ہو تو آپ کو سنگل ڈش واشر سٹینلیس سٹیل کی جس کی $900 پرائس تھی $499 میں اسپیشل آفر کیا جا رہا ہے $400 اس میں آپ سیو کریں گے سنگل پیس اسموتھ ٹاپ الیکٹرک سٹوو چاہیے جی $1200 والا $799 میں مل جائے گا فری ہوم ڈلیوری ہے اور $799 آپ 6 months میں پے کر سکتے ہیں کوئی انٹرسٹ نہیں ہے اس کے ساتھ ساتھ فرنٹ لوڈ واشر اینڈ ڈرائر یہ پلاٹینم سیریز میں پلاٹینم کلر میں واشر بھی سٹیم ڈرائر بھی سٹیم فیچر کے ساتھ ہے جی یہ $2000 سے टैरिफ लगी प्राइस इसकी बनती है जी $2,600, लेकिन 1799 में ब्रैम्पटन टीवी एंड अप्लायंसेस पे अवेलेबल है, फ्री डिलीवर होगा, 1 ईयर पार्ट्स एंड लेबर वारंटी इंक्लूड इन द प्राइस। सिर्फ आपको विजिट करना है 801 बोवेड ड्राइव वेस्ट, जस्ट ईस्ट ऑफ चंकूजी, ऑन बोवेड है, ब्रैम्पटन अप्लायंसेस डॉट कॉम हमारी वेबसाइट है जी, और बिल्ट इन किचन पे तो आपको 40% का मैक्सिमम डिस्काउंट लेके दे रहे हैं हम, जिसमें बिल्ट इन कुकटॉप, बिल्ट इन वॉल ओवन, बिल्ट इन माइक्रोवेव, बिल्ट इन डिशवाशर और बिल्ट इन काउंटर डेप्थ फ्रिज, $12,000 वाला बिल्ट इन किचन $6,900 में लेके 40% की आप सेविंग करेंगे, $6,100 की सेविंग है, पेमेंट सेव 6 मंथ में ही करनी है, कोई इंटरेस्ट नहीं है जी, फ्री होम डिलीवरी मिलेगी 905-450-2828। हमारी वेबसाइट जरूर विजिट करें ताकि आपको प्रोडक्ट की नॉलेज भी मिले, वहां से फीचर्स अंडरस्टैंड कर सकेंगे, साथ ही साथ आपको प्राइस कंपेयर होगी और फिर वॉक इन कस्टमर को एडिशनल डिस्काउंट जब ऑफर किया जाएगा तो आप एडिशनल सेविंग के साथ शॉपिंग कर सकेंगे। ब्रैम्पटन अप्लायंसेस डॉट कॉम 905-450-2828 905-450-2828। थैंक यू वेरी मच,
1: बहुत शुक्रिया, बहुत शुक्रिया, अगले प्रोग्राम में आपसे बात कर, थैंक यू, बहुत शुक्रिया। सुल्तान साहब का नंबर नोट कर, ब्रैम्पटन टीवी अप्लायंसेस 905-450-2828 905-450-2828 ब्रैम्पटन अप्लायंसेस डॉट कॉम वेबसाइट है। रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम। जनाब कनेडियन शायरा और मुसन्निफा एन कार्सन 2026 का नोबल इनाम बर अदब जो है उन्हें मिला है, उन्होंने इसको विन किया है। नोबल कमेटी के मुताबिक उन्हें जदीद अदब में मुनफरद और नए अंदाज मुतारफ कराने पर यह एजाज दिया गया है। नोबल इनाम की रकम 12 मिलियन स्वीडिश करोना यानी तकरीबन 12 लाख अमरीकी डॉलर 1.2 मिलियन अमरीकी डॉलर बनती है। स्टॉकहोम में स्वीडिश अकेडमी के सेक्रेटरी इंग्रिड कॉलबर्ग के मुताबिक जब एन कार्सन को नोबल इनाम मिलने के बारे में बताया तो इस पर बहुत हैरान हुई, इससे ज्यादा बात ना हो सकी, उन्होंने सिर्फ इतना बताया कि वो आइसलैंड में है। कार्सन की तहकीकात में अक्सर शारी नसर मकालमे और तर्जमे को एक ऐसी मुनफरद सिन्फ में यकजा किया जाता है जो रिवायती अदबी इंसनाफ के दूसरे मावरा है। टोरंटो में कनाडा में पैदा होने वाले कार्सन 2022 से आइसलैंड के भी शहरी हैं। अच्छा, और अभी तक सदर ट्रंप कहते हैं कि इस्तीफा अगर उन्हें अमन का नोबल इनाम ना मिला तो ये बड़े देखें, अब इस्तीफा इस साल फिर भी उम्मीद लगा के बैठे कि अमन का नोबल इनाम जो है उन्हें मिलेगा। कमर्शियल ब्रेक लेते हैं, प्रोग्राम में वापस आएंगे। स्टूडियोज में रब्ते के नंबर 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम।
3: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है, कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं?
4: हाँ, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहाँ स्पेशल सेल चल रही है, टीवी, फ्रिज, वॉशर, ड्रायर, किचन रेंज हुड, माइक्रोवेव, सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे।
3: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ,
4: आज के रेट हम लॉक भी करवा सकते हैं।
3: दैट्स वंडरफुल,
4: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
3: ब्रैम्पटन में ये कहाँ पे है?
4: ऑन बोवेड, जस्ट वेस्ट ऑफ मैक्लॉगलन, टेलीफोन 905-450-2828 और विजिट ब्रैम्पटन अप्लायंसेस।
5: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ 6887 Dixie Road मिसेस आगा। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 Auction Lane ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600।
6: अपना हम सफर
7: ट्रैवल एंड टूर्स मिसी सागा में कम्युनिटी को दुनिया भर के लिए सस्ते तरीन टिकट ऑफर कर रहे हैं। IATA अप्रूव्ड एजेंट तमाम मेजर एयरलाइंस से डील करते हैं, PIA के कंसोलिडेटर हैं और PIA टिकट्स के स्पेशल लो फेयर अवेलेबल हैं। बुक इन एडवांस एंड गेट स्पेशल डिस्काउंट। उम्रा और ज़ियारत की स्पेशल पैकेज डील के लिए कॉल करें 905-275-3555
8: 918 Dundas Street East Unit 1C Mississauga। सहजा केरला आयुर्वेदिक हर्बल कंसल्टेशन सेंटर, जहां केरला वैद्या रत्ना पीवी राज, जो कि खानदानी वैद्य हैं, नब्ज देखकर जड़ी बूटियों से इलाज करते हैं। बेशुमार मरीज उनके हर्बल दवाओं से शफायाब हो चुके हैं। अस्थमा, एलर्जी, स्किन प्रॉब्लम्स, कमर या घुटनों का दर्द, आर्थराइटिस, हेयर प्रॉब्लम, गैस प्रॉब्लम, अल्सर, लेडीज प्रॉब्लम, वेट लॉस, सोरासिस और सारी ही बीमारियों का इलाज करके उनका जड़ से खात्मा करते हैं। ब्रैम्पटन और स्कारप्रो दो लोकेशन से आपको सर्व कर रहे हैं। कॉल कीजिए 6473278111, इट्स 6473278111।
9: अस्सलाम वालेकुम, माय नेम इज एवन टेजो एंड आई एम रनिंग फॉर मेयर ऑफ मिसिसॉगा। आई बिलीव आवर रेजिडेंट्स डिजर्व बेटर देन मोर ऑफ द सेम। आई विल स्टॉप एंडलेस टैक्स इंक्रीजेस एंड फ्रीज योर प्रॉपर्टी टैक्स। आई विल स्टॉप क्राइम एंड रिस्टोर सेफ्टी इन आवर कम्युनिटीज। एंड आई एम प्राउड टू हैव द एंडोर्समेंट ऑफ मिसिसॉगा मुस्लिम वोट। एज मेयर आई विल हेल्प रिलीजियस कम्युनिटीज एंजॉय मोर opportunities to gather and celebrate. As a child of Indonesian immigrants, I know just how important that is. Vote on October 26th.
8: शिंगार बैंकुट हॉल, 50 कैनेडी रोड साउथ, यूनिट 10, ब्रम्पटन। मेलनी से अब नई लोकेशन पर मूव हुए हैं। 20 साल से इसी बिजनेस में हैं। 50 से 400 तक अफराद के लिए दो खूबसूरत हॉल। शादी, मेहंदी, मंगनी, बर्थडे, अकीका या किसी भी कॉर्पोरेट इवेंट के लिए तशरीफ लाइए। लजीज खाने, वेज और नॉन वेज, इसके अलावा केटरिंग के बहुत ही स्पेशल पैकेजेस हैं। केटरिंग स्टार्ट हो रही है 1099 से। कॉल आबिद अली 4167215000। इसके अलावा पाकिस्तानी स्टाइल गाजर का हलवा, 5 किलो की ट्रे, देसी घी और ताज़ा खोए के साथ सिर्फ $100 में। रेडियो पाकिस्तान का हवाला देने पर तमाम सर्विसेज पे 10% डिस्काउंट। श्रृंगार बैंक्वेट हॉल।

0: 93FM
1: न्यूज के लिए मैदान दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं रेडियो पाकिस्तान और टोरंटो पेश खिदमत हैं सबसे पहले हेडलाइंस। वजीर आजम की जेर सदारत आला सतह का इजलास, खैबर पख्तूनख्वा की सूरत हाल का जायजा लिया गया। वजीर आला के पी सुहेल अफरीदी ने लॉन्ग मार्च का अगला लाए अमल दे दिया, 11 अक्टूबर को सवाबी पहुँचने का ऐलान। वजीर आला के पी ने कोई कसर नहीं छोड़ी, मुजाकरात कामयाब ना हुए तो गवर्नर राज लगेगा, बिलावल भुट्टो जरदारी की वार्निंग। IMF की शरायत पर अमल दरामद, गैस और बिजली सार्फीन के लिए स्लैब और सब्सिडी खत्म करने की तैयारी। पीपल्स पार्टी के बिलावल भुट्टो जरदारी और मुस्लिम लीग नून के राणा सनाउल्ला जुडिशियल कमीशन के रुकन बन गए। K4 प्रोजेक्ट कराची की 96 किलोमीटर तवी, 20 मरकजी शाहराएं खोदने का फैसला। इस्लामाबाद में इस्लामी यूनिवर्सिटी की तालबा की दरख्त से लटकी हुई लाश बरामद। पहला T20 मैच पाकिस्तान ने श्रीलंका को 4 विकेटों से शिकस्त दे दी। ये थी अब तक की खास खास खबरें, खबरों की तफसील होगी ठीक 8 बजे, सुनते रहिए रेडियो पाकिस्तान टोरंटो।
3: खास खास खबरें बिलाल जमान साहब आपके लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेशनल एक्सचेंज का आज का रेट 193.10 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में डायरेक्ट डिपॉजिट कर लीजिए, वहां अकाउंट नहीं है, कैश या बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए, gondalbrothers.com पे आप लॉग इन हो जाइए। आज का रेट है 193.10 रुपये। कॉल कर लीजिए 905-306-0000। फ्राइडे इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज किया करते हैं। एक्सीडेंट क्लेम के हवाले से अंजुम कुरैश साहब से आपकी मुलाकात करवाते हैं। मिडा फर्नीचर आपको ले चलेंगे, पवन मिडा साहब हमारे साथ हुआ करते हैं। इसके अलावा हम आपकी मुलाकात वैद्य पीवी राज साहब से भी करवाते हैं, हर्बल जो जड़ी बूटियों से वो इलाज करते हैं, उसकी डिटेल आप तक पहुँचाएंगे। तफसीली खबरें 8 बजे, लाइव कॉल आप लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद होंगे हमारी और आपकी बातें, लेकिन ये सब कुछ सुनने के लिए आपको हमारे साथ रहना है अब से 9 बजे तक। मैं आपका होस्ट दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज करेंगे हम इस्लामी कदरों के प्रोग्राम रोशनी से। बिस्मिल्लाहिर्रहमानिर्रहीम। इस्लामी कदरों के प्रोग्राम रोशनी में आज आपके लिए एक दिलचस्प और सबक आमोज वाक्या पेश कर रहे हैं। खलीफा हारून रशीद अब्बासी खानदान का 5वां खलीफा था। अब्बासियों ने तवील अरसे तक इस्लामी दुनिया पर हुकूमत की, लेकिन उनमें से शोहरत सिर्फ हारून रशीद को नसीब हुई। हारून रशीद के दौर में एक बार बहुत बड़ा कहत पड़ गया। इस कहत के असरात समरकंद से लेकर बगदाद तक और कूफा से लेकर मराकश तक जाहिर होने लगे। हारून रशीद ने इस कहत से निपटने के लिए तमाम तदबीरें आजमा लीं। उसने गल्ले के गोदाम खोल दिए, टैक्स माफ कर दिए, पूरी सल्तनत में सरकारी लंगर खाने कायम कर दिए और तमाम उमरा और ताजरों को मुतासरीन की मदद के लिए मोबिलाइज भी कर दिया, लेकिन इसके बावजूद अवाम के हालात ठीक ना हुए। एक रात हारून रशीद शदीद परेशानी में था, उसे नींद नहीं आ रही थी। इस आलम में उसने अपने वजीर आजम याहिया बिन खालिद को तलब किया। याहिया बिन खालिद हारून रशीद का उस्ताद भी था, उसने बचपन से बादशाह की तरबियत की थी। हारून रशीद ने याहिया खालिद से कहा, उस्ताद मोहतरम, आप मुझे कोई ऐसी कहानी, कोई ऐसी दास्तान सुनाएं जिसे सुनकर मुझे करार आ जाए। याहिया बिन खालिद मुस्कराए और अर्ज की, बादशाह सलामत, मैंने अल्लाह के किसी नबी की हयात तैयबा में एक दास्तान पढ़ी थी। ये दास्तान मुकद्दर किस्मत और अल्लाह की रजा की सबसे बड़ी और शानदार तशरीह है। अगर आप इजाजत दें तो मैं दास्तान आपके सामने दोहरा दूं। बादशाह ने बेचैनी से फरमाया, उस्ताद मोहतरम, जरूर। याहिया खालिद ने अर्ज किया, किसी जंगल में एक बंदरिया सफर के लिए रवाना होने लगी। उसका एक बच्चा था, वो बच्चे को साथ नहीं ले जा सकती थी। चुनाचे वो शेर के पास गई और उससे अर्ज की, जनाब, आप जंगल के बादशाह हैं, मैं सफर पर रवाना होने लगी हूँ, मेरी ख्वाहिश है कि आप मेरे बच्चे की हिफाजत अपने जिम्मे ले लें। शेर ने हामी भर ली, बंदरिया ने अपना बच्चा शेर के हवाले कर दिया। शेर ने बच्चा अपने कंधे पर बिठा लिया, बंदरिया सफर पर रवाना हो गई। अब शेर रोजाना बंदर के बच्चे को कंधे पर बैठाता और जंगल में अपने रोजमर्रा के काम करता रहता। एक दिन वो जंगल में घूम रहा था कि अचानक आसमान से एक चील आई, शेर के करीब पहुंची, बंदरिया का छोटा सा बच्चा उठाया और आसमान में गुम हो गई। शेर जंगल में भागा दौड़ा, लेकिन वो चील को ना पकड़ सका। यह खालिद रुका, اس نے سانس لی اور خلیفہ ہارون رشید سے عرض کیا، بادشاہ سلامت، چند دن بعد جب بندریا واپس آئی اور شیر سے اپنے بچے کا مطالبہ کیا تو شیر نے شرمندگی سے جواب دیا، تمہارا بچہ تو چیل لے گئی۔ بندریا کو بہت غصہ آیا، اس نے چلا کر کہا، آپ کیسے بادشاہ ہیں؟ ایک امانت کی حفاظت نہیں کر سکے تو آپ اس سارے جنگل کا نظام کیسے چلائیں گے؟ شیر نے افسوس سے سر ہلایا اور بولا، میں زمین کا بادشاہ ہوں، اگر زمین سے کوئی آفت تمہارے بچے کی طرف بڑھتی تو میں اسے روک لیتا، لیکن یہ آفت آسمان سے اتری ہے اور آسمان کی آفتیں صرف اور صرف آسمان والا روک سکتا ہے۔ یہ کہانی سنانے کے بعد یحییٰ بن خالد نے ہارون رشید سے عرض کی، بادشاہ سلامت، قحط کی آفت بھی اگر زمین سے نکلی ہوتی تو آپ اسے روک لیتے، یہ آسمان کا عذاب ہے، اسے صرف اللہ تعالیٰ روک سکتے ہیں، چنانچہ آپ اسے رکوانے کے لیے بادشاہ نہ بنے، فقیر بنے، یہ آفت رک جائے گی۔ دنیا میں آفتیں دو قسم کی ہوتی ہیں، آسمانی مصیبتیں اور زمینی آفتیں۔ آسمانی آفت سے بچنے کے لیے اللہ تعالیٰ کا راضی ہونا ضروری ہوتا ہے، جبکہ زمینی آفت سے بچاؤ کے لیے انسان کا متحد ہونا، وسائل کا بھرپور استعمال اور حکمرانوں کا اخلاص درکار ہوتا ہے۔ یحییٰ بن خالد نے ہارون رشید کو کہا، بادشاہ سلامت، آسمانی آفتیں اس وقت تک ختم نہیں ہوتی جب تک انسان اپنے رب کو راضی نہیں کر لیتا، آپ اس آفت کا مقابلہ بادشاہ بن کر نہیں کر سکیں گے، چنانچہ آپ فقیر بن جائیے، اللہ کے حضور گر جائیے، اس سے توبہ کیجیے، اس سے مدد مانگیے۔ دنیا کے تمام مسائل اور ان کے حل کے درمیان صرف اتنا فاصلہ ہے جتنا ماتھے اور جائے نماز میں ہوتا ہے، لیکن افسوس، ہم اپنے مسائل کے حل کے لیے سات سمندر پار تک تو جا سکتے ہیں، لیکن ماتھے اور جائے نماز کے درمیان موجود چند فٹ یا چند انچ کا فاصلہ طے نہیں کر سکتے۔ خدا رب کریم ہمیں اپنی زندگیاں سنت نبوی صلی اللہ علیہ وآلہ وسلم اور احکام خداوندی کے مطابق گزارنے کی توفیق عطا فرمائے، آمین ثم آمین۔ پروگرام کے سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پہ دے سکتے ہیں۔
0: ریڈیو پاکستان ٹورانٹو، سی ایم آر 101.3 ایف ایم، 24 گھنٹے ہمارے نشاط ریڈیو پاکستان .fm پہ سن سکتے ہیں۔ فیس بک پہ ہمارا پیج ہے ریڈیو پاکستان ٹورانٹو، سے بھی لائک کیجیے۔ ٹیون ان پہ بھی ہمارا پروگرام اویلیبل ہے، فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے بھی ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم باس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبل ایپ کے تھرو، راجرس پہ بھی ہمارے نشاط دیکھ سکتے ہیں، ہمارے ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی۔ اینڈرائڈ آئی فون دونوں کے لیے ہمارے پاس فری ڈاؤن لوڈ کر سکتے ہیں، دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرمیڈ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن اشاعت بھی 24 گھنٹے ہمارے ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریڈیو پاکستان ٹورانٹو کی نشیات 7 سے 9 بجے آپ سی ایم آر 101.3 ایف ایم پہ سنتے ہیں، تو ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ بھی براہ راست آپ کے لیے 7 سے 9 بجے یہ ٹیلی کاسٹ کی جاتی ہیں۔ ریل سیٹ کے والے سے کوئی سروس چاہیے ہوں، ٹیم بھٹی سے رابطہ کیجیے، کال تھالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: یو آر لسننگ ٹو ریڈیو پاکستان ٹورانٹو۔
5: اپنے خوش کے لمحات کو یادگار بنائیں، آئیکون ایونٹ سپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے تین خوبصورت اور شاندار ہالز ہیں، جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں۔ تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں۔ ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ 6887 ڈکسی روڈ مسز آگا۔ information and booking call Mr. Alam 437-425-2500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر، 2 آکشن لین برمپٹن۔ فار مور انفارمیشن کال 416-814-3600۔ الکرم جیولرز، اگر آپ کو دبئی اور مڈل ایسٹ جیسے زیورات کی تلاش ہے تو اب آپ کو دور جانے کی بالکل ضرورت نہیں، آج ہی ہمارے مسیساگا رجوے کے اسٹور پہ تشریف لائیے۔ الکرم جیولرز، جہاں آپ کو ملیں گے سونے کے بہترین کنگن، کڑے، جھمکے، ہار اور سونے کے بہترین سیٹس۔ شادی ہو یا مہندی یا کوئی بھی فنکشن، آپ کی پسند کے تمام زیورات آپ کو ہمارے اسٹور پر موجود ملیں گے، آج ہی وزٹ کیجیے۔ الکرم جیولرز، 3465 پلاٹینیم ڈرائیو، یونٹ 99، مسیساگا، 9582800009۔ It's 9058280009. Your login ho alkaramjewelers.ca. Alkaram Jewelers.
6: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alkaram. Alam Law offers no fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.

0: میٹا فرنیچر ہول سیل گیلری. اگر آپ برینڈ نیو پائیدار اور لیٹسٹ ڈیزائن کے فرنیچر کی تلاش میں ہیں تو میٹا فرنیچر آپ کی تمام ضروریات کو پورا کرتا ہے. بہترین کوالٹی اور پرائس کی گارنٹی. مسیساگا، برامپٹن، سکارپرو، کیمبرج اور لندن اونٹیریو کی پانچوں لوکیشنز پر برانڈیڈ ٹریڈیشنل اور ہائی اینڈ فرنیچر کی بہترین ویرائٹی. فلور ماڈلز پر اسپیشل ڈسکاؤنٹ. دوسرے اسٹور سے 10-30% تک ڈسکاؤنٹ ماڈل نمبر کی گارنٹی کے ساتھ. پانچوں لوکیشنز کے لیے ایک ہی نمبر 416-901-2810. It's 416-901-2810. یو لاگ ان ہو metafurniture.com. ہر ہفتے اسپیشل ڈیلز کا فائدہ اٹھائیے. میٹا فرنیچر، ہر طرح کا فرنیچر ہول سیل پرائز پر.
1: آپ کو اچھا فرنیچر چاہیے، جدید فرنیچر چاہیے، پرائسنگ بھی بہت اچھی ہو تو میٹا فرنیچر کی کسی بھی لوکیشن پہ تشریف لے جائیے. پانچ ان کی لوکیشن ہے، مساگا 3050 ویگا بولی وارڈ، برمپٹن میں 295 کوئن اسٹریٹ ایسٹ، 1319 کینیڈی روڈ سکارپرو، اور 30 پائن بش روڈ کیمبرج، اور لندن اونٹیریو کی لوکیشن ہے 3075 ونڈرلینڈ روڈ ساؤتھ. ایک ہی نمبر ہے پانچوں لوکیشن کے لیے 416-901-2810. میٹا فرنیچر ڈاٹ کام ان کی ویب سائٹ ہے. زبردست زبردست ڈیلز لے کر آتے ہیں اور آپ کے لیے تو اب اتنی زبردست ڈیلز انسٹالمنٹ میں آ گئی ہیں اور برانڈ نیم اور وہ لگژریس فرنیچر اگر آپ کو چاہیے تو آپ تشریف لے جائیے کسی بھی لوکیشن پہ. 10-30% فار شور ڈسکاؤنٹ آپ کو ملتا ہے. اور اس کے ساتھ ساتھ میرے صاحب جب بھی جیسے ابھی لانگ ویکینڈ ہے تو اس پہ تو بہت ہی اسپیشل ڈیل مل جاتی ہیں. ہمارے ساتھ موجود ہیں خوش آمدید کہیں گے میرے صاحب. ویلکم یو ان ویری پاکستان ٹورانٹو.
2: تھینک یو ویری مچ جی. اور ریڈیو سننے والے سبھی بہن بھائیوں کو میری گڈ آفٹر نون، نمسکار، آداب، ست سری اکال. میڈا فرنیچر آپ کی دعاؤں سے، پانچ لوکیشن سے آپ کی سیوا کر رہے ہیں. تھینکس گیونگ ویکینڈ ہے، ہم بھی آپ کا تھینکس کرنا چاہتے ہیں اور کریں بھی کیوں نہ. کیوں آپ کا پیار نہ ملتا، ساتھ نہ ملتا، بڑوں کا آشیرواد نہ ملتا، آپ کا ویلیوبل بزنس نہ ملتا تو اتنا لمبا عرصہ نہ چل پاتے اور ایک سے پانچ لوکیشن نہ ہوتی. تو آپ کو دل کی گہرائیوں سے سبھی بہن بھائیوں کا بہت بہت دھنیہ واد. اور تھینکس گیونگ کا بھی مطلب تو یہی ہے، لانگ ویکینڈ بھی ہے. تو ہم نے بٹی صاحب کل بھی میں نے ریڈیو پہ کہا تھا کہ خود میں مڈل کلاس سے بلانگ کرتا ہوں اور جیسے کئی بار جاتے ہیں نا، جیسے سیریلوں میں دکھاتے ہیں نا کہ ایک گاڑی دیکھ کے بندے کا من کرتا ہے، وہ کہتا ہے تو لے نہیں سکتا، مہنگی ہے، ہم من مار کے پیچھے آ جاتے تھے. ینگ جنریشن تو نہیں آتی لیکن بٹی صاحب آپ اور میری عمر میں ہم کمپرومائز اور سیکریفائز ضرور کر رہے ہوں گے. اچھا لگ رہا ہے، کوئی نہیں، مطلب گھر والے بھی کہ چلو کوئی نہیں، ساری اچھی ہے، کوئی بات نہیں، اگلے سال لے لیں گے، ہار اچھا اگلا لے لیں گے. تو ہم نے دو چیزیں آپ کے لیے اچھی کری ہیں. ایک تو ہم نے وہ جو جس کا ہم ڈریم کرتے تھے وہ ڈیزائنر فرنیچر، ہر بہن بھائی چاہتا ہے کہ اس کا گھر سندر لگے، اور وہ آپ کو 40% سستا. مطلب میں اشارے سے جو ہائی وے کے اوپر بڑے بڑے مالوں کے پاس جو بڑے بڑے بوٹیک اسٹوڈیو ہیں نا، ان سے، ہاں ان کا جو پریزنٹیشن ہے، میں نے کل بھی کہا تھا ہماری پریزنٹیشن، کیونکہ کئی بار جیسے آپ فائیو سٹار ہوٹل میں بنانے والا کھانا تو وہی ہوتا ہے، جب دال وہی بنی ہوئی ہو، اور میں نام دوسرے کا تو نہ لوں نان ویج کا لیکن جو بھی ہم کھاتے ہیں، پنیر کی کوئی سبزی کھاتے ہیں نا، اگر وہ $400 کی پلیٹ بھرنے میں مزہ آتا ہے، لیکن ہو سکتا ہے وہ باہر آپ کو اسٹریٹ فوڈ کے اندر وہ آپ کو $12-13 میں $15 میں مل رہی ہو. تو میڈا فرنیچر کی ہو سکتا ہے پریزنٹیشن ان جیسی نہ ہو، کیونکہ وہ جو آپ کو 8000 کا دے رہے ہیں ہم آپ کو 3500-4000-4500 میں، مطلب اتنا آدھو آدھ کا فرق ہوگا. لیکن وہ ماڈل میڈا فرنیچر پہ پہنچ گئے ہیں. اور جو بہن بھائی ابھی سٹارٹ کر رہے ہیں، کسی کارنوش سوچتے ہیں کہ یار فرنیچر کے بنا ہی رہ لیں، بڑا سستا لے لیں، ان کے لیے بھی ڈیل لائے ہیں. پورے گھر کا فرنیچر آپ کو $111 دینے، شگن کی طرح 36 مہینے دینے، کوئی بیاج نہیں لگے گا، کوئی ہڈن چارجز نہیں لگیں گے، فلیکسی فائنانسنگ سے لکھ کے آپ کو، مطلب آپ کی ای میل میں سب کچھ آئے گا، نتھنگ ہیز ٹو وری. اور آپ کا پورا بیڈ روم سیٹ آپ کو، وہ بھی ہائیڈرولک اسٹوریج والا، بیڈ، ڈریسر، مرر، نائٹ ٹیبل، دو ماڈل کی چوائس بھی دیں گے. کئی بار لگتا ہے کہ یہ ڈیل پہ ہے یہی لے جاؤ، نہیں نہیں نہیں، آپ کو اس کے بعد ڈائننگ ٹیبل، ماربل ٹیبل، آپ کو دو ماڈل آپ کو چوائس دیں گے. اس کے بعد تیسری آپ کو جو سوفا لو سیٹ کینیڈین میڈ، دو اس کی چوائس دیں گے. اور آپ کو میٹرس جو ہے اپنی طرف سے فری دیں گے، وہ بھی آپ کی چوائس کی، 10-12 inch والی، یا فوم کی لے لیں، ہارڈ فوم لے لیں، پاکٹ کوائل لے لیں، میموری فوم لے لیں، جو آپ کا کمفرٹ ہو. کیونکہ بہن بھائی کے ناطے آپ کا دھنیہ واد کرنا چاہ رہے ہیں. اور ہماری طرف سے ایک کافی ٹیبل آپ کو فری دی جائے گی، ایک ایریا رگ ایشلے کی ورث دکھائیں گے آپ کو آن لائن، ان کی 249-199 کی ہوگی، وہ فری دی جائے گی. تو ایک میموری فوم پلو، ایک میموری فوم پلو بھی آپ کو فری دیا جائے گا، جو کہ امیزون پہ بکتا ہے 149 کا، اور یہ آپ کو صرف $111 کا. اس کے علاوہ بہن بھائی کے ناطے جیسے ہم نے وہ بیڈ ہے، ہم उसकी हमारे कॉस्ट बताएंगे आपको, सोफा टेबल की जो हर चीज की कॉस्ट बताएंगे आपको। और आप कहते हैं कि पवन भाई डील लेने तो आए हैं लेकिन घर वालों को, बच्चों को, फैमिली को ये वाला बेड पसंद नहीं है, ये सस्ते वाला पसंद है, तो प्राइस कम कर देंगे। आप कहते हैं नहीं ये 400 महंगे वाला पसंद है तो वो 400 और ऐड कर देंगे। व्यवहारिक बात तो यही कहती है कि एक डील दुकानदार कई बार लगाता है कि बस वो कहते धक्के से देने वाली बात होती है कि आपको प्राइस अट्रैक्टिव करना। नहीं, हमारा मोटिव आपसे रिश्ता मजबूत करना, आपका घर में अच्छा फर्नीचर पहुंचाना तो है ही लेकिन रिश्ता भी आपसे मजबूत करना चाहते हैं। और वो जो डिजाइनर फर्नीचर की बात कर रहे थे कि अगर कोई आइटम $3600 अबव होएगी तो उसको भी आप ऐसे ही मान लें कि $100 पर मंथ देना है आपको, और मान लो 3600 की है तो 100 देना है और 3800 दो डिवाइड कर लें आप, जितने जितना रुपया सॉरी डॉलर उतने को आप डिवाइडेड बाई 36 कर लें, और फ्लेक्सी फाइनेंसिंग से अप्रूव होना चाहिए तो आपको मिटा फर्नीचर पे आना पड़ेगा। 5 लोकेशंस हैं हमारी, ब्रम्पटन में, मिसिसागा में, स्कारब्रो में, कैम्ब्रिज में और लंदन में। एक ही फोन नंबर है 416-901-2810, 416-901-2810। थैंक यू वेरी मच,
1: बहुत शुक्रिया मैडम साहब। नेक्स्ट सेगमेंट में आपसे फिर बात करते हैं। थैंक यू, बहुत शुक्रिया। नंबर नोट कीजिए 416-901-2810, 416-901-2810, mithavanishi.com इनकी वेबसाइट है। रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM आपको ले चलेंगे कनेडियन इंग्लिश हेडलाइंस की तरफ, जो आपके लिए पेश करती है वानी।
0: न्यूज के लिए हमें दामुतिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861, 647-295-7861।
3: गुड इवनिंग, यू आर लिसनिंग टू रेडियो पाकिस्तान टोरंटो, दिस इज मी इवानी विद लोकल अपडेट्स। Toronto and the GTA will get the remnants of hurricane, putting a damper on the Thanksgiving weekend. Police have given all clear following a threat investigation that prompted the lockdown of a high school in Oshawa and placed two other nearby schools in hold and secure. Toronto Provincial Police says they are investigating a small plane crash near Fergus, Ontario. Halton Police embrace AI in hiring training 911 call takers. TTC subway riders on Line 2 are being asked to find alternative routes as a stretch of the line's west end will be closed for the Thanksgiving weekend. Canada's unemployment rate is tickling up as September saw a loss of 68,000 jobs, bringing the unemployment rate at 6.5%. Halton Police looking for a driver in Burlington hit and run that left a man with serious injuries. A tractor-trailer fire has forced the closure of the southbound ramp of Highway 400 to the westbound Highway 401 early Friday morning. The trade war between Canada and the United States entered a new chapter with the Canadian government's announcement of retaliatory tariff measures. Murder of a fallen Toronto police officer Mark Pinizotto turned son's legacy into a mission for change. Mississauga mayoral candidates take redeveloping Living Arts Centre platform policy flanks. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
1: Canadian English headlines आपके लिए वाणी पेश कर रही थी, आप सुन रहे रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM। सऊदी अरब में एक पायलट और तीन शहरियों की मौत के बाद अब सऊदी अरब ने, सऊदी फौजी इत्तेहाद ने एक बड़ा हमला किया है और हौसियों के जरिए कंट्रोल इलाकों में 136 अस्करी अहदाफ को तबाह कर दिया है। सऊदी फौजी इत्तेहाद का कहना है कि यमन में हौसियों और उनकी सलाहियतों को तबाह करने के लिए वसी पैमाने पर कार्रवाइयां की जा रही हैं और हौसियों के जेर कंट्रोल इलाकों में 136 अस्करी अहदाफ को तबाह किया गया है। फौजी इत्तेहाद के मुताबिक यमनी सरकारी अफवाज को 24 घंटे फिजाई मदद भी फराहम की जा रही है। उधर हरमैन शरफैन की हुरमत सुर्ख लकीर है, इसे अबूर नहीं किया जा सकता, इमाम हरम शेख सदैस का ये कहना है। जुमा के खुतबे में उन्होंने कहा कि हरमैन शरफैन की हुरमत सख्त सुर्ख लकीर है, इसे अबूर नहीं किया जा सकता। हौसी मलेशिया के मक्का मदीना शहरी तनसीबात पर हमलों की उन्होंने मजम्मत की। इमाम हरम शेख सदैस ने मजीद कहा कि हरमैन शरफैन पर हमले मुसलमानों के जज्बात को मजरूह करने का सबब बनते हैं, मसनू जहानत से जाली वीडियोज और आवाजें बनाकर फैलाना झूठ और हराम अमल है। उन्होंने मजीद कहा कि जदीद टेक्नोलॉजी अल्लाह की नेमत है, इसे अतात इलाही और खुशनुदी के लिए इस्तेमाल किया जाए। मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम के इमाम शेख खालिद अल-मईना ने भी खुतबा जुम्मा में कहा कि हरमैन शरीफ से दावत रखने वालों की दुश्मनी इन्हें गुमराही और रुसवाई की तरफ ले जाती है। उन्होंने मजीद कहा कि मक्का मुकरमा अल्लाह ताला का मोहतरम घर और उसके नज़दीक महबूब तरीन सरजमीन है। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम शिंघार बैंक्वेट हॉल 50 कैनेडी रोड साउथ यूनिट 10 ब्रामटन 50 से 400 अफराद तक की पार्टी शादी मेहंदी मंगनी बर्थडे के लिए दो खूबसूरत हॉल हैं जबरदस्त लजीज खाने आपको यहां मिलेंगे वेज एंड नॉन वेज इसके अलावा मेलनी पर थे 20 साल तक वहीं और अब नई लोकेशन जो है ये अब कैनेडी 50 कैनेडी रोड पर है केटरिंग के बहुत स्पेशल पैकेजेस हैं और 1000 तक लोगों की कैटरिंग करते हैं 1099 से कैटरिंग के प्राइसेस जो पैकेजेस हैं वो स्टार्ट हो रहे हैं पाकिस्तानी स्टाइल गाजर का हलवा आपको 11 पाउंड का जो ट्रे है वो सिर्फ $100 में मिलेगा और 5.5 पाउंड का $55 में उस पर 10% डिस्काउंट रेडियो पाकिस्तान का हवाला देने पर देंगे शिंघार बैंकवेट हॉल 50 कैनेडी रोड साउथ ब्रामटन आबिद अली साहब से रब्ता करें 416-721-5000 शौकत खान मेमोरियल हॉस्पिटल के जेर एहतमाम शौकत खान मेमोरियल हॉस्पिटल के जेर एहतमाम फंड रेजिंग डिनर गाला जो है वो कल होने जा रहा है अक्टूबर 10th को शाम 7 बजे कैपिटल बैंकेट हॉल में सागा में और इसकी इन्फॉर्मेशन के लिए वसीउद्दीन साहब से रब्ता कर लीजिए 416-566-3642 416-566-3642 हमजा लिबासी खासतौर पर पाकिस्तान से तशरीफ लाए हैं राहत फतेह अली खान की खूबसूरत आवाज़ आपकी समातों की नज़र